0: بھائی آج تو ثنا سلطان بھی ہے کافی ایکسائٹیڈ پنجابی کھانے کا ذائقہ اٹھانے کے لیے, تو چلیے انہی سے ہی جانتے ہیں ان کی ایکسائٹمنٹ کے بارے میں, اور ساتھ ہی دیکھتے ہیں آج اس پنجابی فوڈ فیسٹیول میں کیا کچھ خاص ہے.
1: وہ کیا ہے نا, فار می نارمل از بورنگ, جو ہر کوئی کرتا ہے وہ اعلیٰ گرل نہیں کرتی, سو آئی وانٹڈ ٹو کیپ اٹ سمپل اینڈ ویری آنیسٹلی. مجھے تھوڑا لیزی بھی فیل ہو رہا تھا, شوٹ سے آئی ہوں, سو آئی واز ویری ٹائرڈ, بٹ اسٹل مجھے تھوڑا سا انڈو ویسٹرن کا ٹنچ چاہیے تھا. تو یس, جھمکاز اینڈ مائی چوڑیز آر ڈوئنگ دا جسٹس. جہاں تک کرتی کی بات ہے, یس آئی وانٹ لٹل سمپل اینڈ آل, پر ایز آئی سیڈ جو سب کرتے وہ میں نہیں کرتی. صاف سیدھی بات ہے, آئی ایم ناٹ گونا ڈینائی کہ میں مجھے زیادہ ایکسائٹمنٹ تھی ڈریس اپ ہونے کی, نو, میں آئی ہوں کھانے کے لیے. وہ جو باراتی ہوتا ہے نا جو شادی میں صرف لفافہ فٹ فٹ دے کے کھانے کے لیے بیٹھتے, میں ان میں سے ایک ہوں. جب پنجابی کھانا ہوتا ہے تو ثنا سلطان از لائک فرگیٹ دا ورلڈ, آئی وانٹ گڈ فوڈ لائک سرسوں دا ساگ, مکھی دی روٹی. او ہو, آئی ایم آلریڈی فیلنگ, جا سکتی ہوں کیا کھانے, سوری. آئی لو مغلائی, آئی لائک پنجابی. ایکچولی میرا 80% میرے کریئر کا کام چندی گڑھ میں ہوا ہے, تو اسی لیے میرا پنجابی فوڈ سے نیکسٹ لیول اٹیچمنٹ ہے. سیٹ پر جو کھانا آتا ہے وہ ٹپکل پنجابی کھانا آتا ہے, تو مجھے لگتا ہے او ہو ہو پنجاب دی خوشبو جیسی وہ کھانا آتا ہے, سو وہ والی فیلنگ ہے. پھر یہاں پر ہے کرڈ رائس. کرڈ رائس از مائی آل ٹائم فیوریٹ فوڈ, آئی تھنک اٹس دا بیسٹ پرو بایوٹک فوڈ, جو میرے فگر کو بھی مینٹین رکھتا ہے, ٹیسٹی بھی لگتا ہے, سو ٹیسٹ بھی ہیلدی. ٹینڈلی چنا سکا, یہ میں نے نہیں کھایا ہے, آئی تھنک آئی شوڈ ٹیسٹ نا. چلو اب بڑھتے ہیں میرے فیوریٹ کھانے کی طرف, پنجابی. پنجابی کھانا, اور مجھے لگ رہا ہے کچھ تو مسنگ ہے یار پنجابی کھانے میں, شاید یہاں پہ ہوگا جو میں ڈھونڈ رہی ہوں. یا یہ ڈیزرٹ سیکشن ہے. ویئر از مکھی دی روٹی؟ آئی تھنک سب کچھ ہے یہاں پہ, دا اونلی تھنگ دیٹ آئی ایم گونا مس از مکے دی روٹی, ریسٹ ایوری تھنگ از دیئر. سو سپر ایکسائٹیڈ ٹو ہیو فوڈ. آئی تھنک آپ لوگ کو بھی کھانا چاہیے, اینڈ آئی تھنک آئی آلویز سے مل بانٹ کے کھاؤ جنت میں جاؤ, تو چلو ساتھ میں مل بانٹ کے کھاتے ہیں. اب بس ہو گیا کھانے پہ تو, اوکے بائے.
0: تو بھائی باقی کے یہ سبھی ستارے بھی پنجابی لک میں آئے ہیں پنجابی کھانے کا مزہ اٹھانے کے لیے, تو چلیے انہیں سے ہی جانتے ہیں کہ آج وہ کیا کچھ کھانے والے ہیں اور آج کی یہ شام کتنی شاندار ہوگی.
2: تو پنجابی فوڈ تو لو ہے, اور پنجابی اٹائر لو ہے, پنجابی ہی لو ہے. تو بیسکلی جیسے ہی ہمیں پتہ لگا کہ ہمیں پنجابی ڈنر کے لیے آنا ہے, تو میں نے تیار کیا خود کو, تیار کیا ان کو, اور پورا پنجابی گیٹ اپ میں میں یہاں پہ آ گئی ہوں پورا پنجابی ٹرائی کرنے, فل آن پنجابی موڈ کے ساتھ.
3: اوور ڈریس فیل کر رہا تھا پہلے, بٹ جیسے انٹری ہوئی ہے نا ویسا دیکھ کے لگا ہے کہ یار فل آن مزہ آنے والا ہے, کیونکہ پنجاب کا فلیور ہی الگ ہے. پنجاب از گریٹ
4: یار. میری تو موم بھی پنجابی ہے, تو میرے تو بلڈ میں پنجاب ہے, تو میں تو آلویز فین رہا ہوں پنجابی کلچر کا, اور پنجابی جو فیسٹیولس ہوتے ہیں بہت فین رہا ہوں میں, تو مجھے تو بہت مزہ آنے والا ہے آج.
5: پنجابی نائٹ ہے ہماری, ہے پنجابی کلچر کو ریپرزینٹ کر رہے ہیں, تو پنجابی اٹائر میں آنا تو بنتا ہی تھا. اینڈ آئی ایم ہاف پنجابی, تو میری ممی پنجاب سے ہے, اور میری ممی نے ہی ایکچولی آج مجھے ریڈی کیا ہے, لکیلی شی از ہیئر وتھ می, تو انہوں نے ہی مجھے ریڈی کر کے بھیجا ہے. بالکل ایسے فیل آ رہی ہے جیسے اینوئل فنکشن میں ریڈی ہو کر جاتی تھی, ویسے والی فیل آ رہی ہے مجھے, تو ممی نے ریڈی کر کے بھیجا ہے.
6: میں بھی ہاف پنجابی ہوں, میں اس کا بھائی ہوں, چھوٹا بھائی ہوں, تو ممی نے تھوڑی بہت ہیلپ کری ہے, بٹ یہ تھوڑا انڈو ویسٹرن تھوڑا خود سے دماغ لگا کے آئی ایم گیٹنگ ریڈی.
7: پنجابی, آئی لائک چھولے بھٹورے, آئی لائک راجما چاول, از دس ٹو تھنگس دیٹ آئی ڈائی فار, بیکاز آئی ایم ویری ہیلتھ کانشیس آلسو, سو یہ دونوں میرے پروٹین اور اس کے لسٹ میں آ جاتے, تو کھا لیتی ہوں کبھی کبھی.
8: بنگلہ پنجاب, اینڈ بہت بہت بہت پیارا ارینجمنٹ کیا ہے شوبھا دیپ جی نے, ویلکم سے لے کے کھانوں تک امیزنگ کیا ہے, ڈھول سے ویلکم کر رہے ہیں, ٹھیک ہے, ایک پیارا سا ریڈ کارپیٹ بنا کے دیا, دیکھو پنجابی اسٹائل میں انہوں نے کیا بولتے ہیں پتنجلی بھی لگا, ہاں ٹھیک ہے وہ لگایا, اپارٹ فرام دیٹ پراندے سے ڈیکوریشن کیا ہے, تو امیزنگ. اینڈ پنجابی فیسٹیول ہے تو ڈیفینیٹلی پنجابی کھانے تو ہوں گے, چھولے بھٹورے ہیں.
0: تو بھائی دیکھیے کیسے یہ سبھی ستارے پنجابی کھانے کا ذائقہ اٹھا رہے ہیں, بھائی ان کی تو آج پارٹی ہی ہو گئی.
2: تو میں نے ٹرائی کیا ہے دس دہی کے شولے, اینڈ دس ہرا بھرا کباب, اینڈ دس تندوری پنیر, اور یہ ہے مشروم. سب سے بیسٹ جو لگا ہے وہ ہے مشروم, بیکاز اس کی جو اسٹفنگ ہے نا اٹس امیزنگ, مزہ آ گیا, مطلب کھا کے بتاتی ہوں. دہی کے چھولے میڈ اپ وتھ دہی, اٹس امیزنگ, چیز اینڈ स्टफ विद पनीर, मजा आ गया खाने में,
7: बहुत अच्छा है, बहुत ज्यादा अच्छा है।
0: तो भाई हम तो यही कहेंगे, आप सभी रंगला पंजाब इवेंट में पहुंचकर पंजाबी तड़के का मजा उठाइए, वो भी गोल्डफिंच होटल में। मुंबई से शीतल कावा के साथ ब्यूरो रिपोर्ट।
9: यहाँ तो राजीव खंडेलवाल और उनके शो के कंटेस्टेंट्स लेकर आते हैं हमारे लिए एंटरटेनमेंट का वॉलेट, क्योंकि देखिए शो में है एक्साइटमेंट, शो में है मस्ती, शो में है गेम्स, शो में है इंस्पायरिंग स्टोरीज, यानी यहाँ तो है एंटरटेनमेंट का हर रंग। तो चलिए फिर जानकर आते हैं, इस शो का अपडेट लेकर चलते हैं आप सबको तुम होना के सेट पर।
10: हमारी ये अगली सुपरस्टार है, इन्होंने 9 साल की उम्र में मानवता की ऐसी घृणित हिंसा को अपनी आंखों के सामने देखा जिसे देखकर खुद मानवता भयभीत हो गई। मैं बात कर रहा हूँ 26/11 की। जोरदार तालियां, भारत से आई हमारी सुपरस्टार देविका गोटावन। इतना बड़ा इंसिडेंट आपकी आंखों के सामने, अभी भी बिल्कुल क्रिस्टल क्लियर सब कुछ सामने होगा।
11: सर 9 साल 11 महीने की उम्र थी उस दिन। कहते हैं ना कि जख्म भर जाता है बट मन के घाव कभी नहीं भरते। वो उम्र में कुछ समझ नहीं थी मुझे कि टेररिज्म क्या होता है और बंदूक क्या होती है। फिल्म में देखती थी कि किसी को गोली लगती है वो तो दूसरे दिन तभी ठीक हो जाते हैं, बट रियल लाइफ बहुत अलग होती है। जब मैं, मेरे पापा, भाई, हम तीनों बांद्रा से सीएसटी गए, पूना जाने वाली थी, मेरे एक बड़े भाई पूना में रहते, उनको मिलने जाने वाली थी। जब मैं स्टेशन पहुंचती हूँ मेरे पापा भाई के साथ, हम बैठते हैं 12 और 13 नंबर प्लेटफॉर्म के सामने। कुछ देर में मेरे भाई ने कहा कि मुझे टॉयलेट आया है। जैसे ही वो टॉयलेट को गया, जोरदार धमाका हुआ। धमाके की आवाज इतनी खतरनाक थी, दिवालियों में एक साथ फटाके फोड़ते ना, साथ साथ वो सेम आवाज वैसी थी। पता नहीं चला मुझे कि क्या हो रहा है, ये आवाज किस चीज की है। देख रही हो, लोग भाग रहे, भागते भागते गिर रहे, किसी के हाथ से खून निकल रहा है तो किसी के पैर, तो किसी के सर से। मैं क्वेश्चन मार्क थी, आखिर यह सब क्या हो रहा है और ये क्यों, और हमने ऐसा क्या किया है। तभी एक शख्स को देखती हूँ जिसके हाथ में बड़ी सी गन है और वो अंधाधुंध गोली फायरिंग कर रहा है। मेरे पापा ने बोला कि बेटा यहाँ कुछ तो गलत हो रहा है, भागते हम। मैं मेरे पापा के जस्ट आगे थी, मेरे भाई मुझसे बिछड़ चुके थे। मेरे पापा के साथ जैसे ही भागने की कोशिश करती हूँ, एक गोली आके मेरे राइट पैर में लगती है।
10: जिंदगी कितनी बार हमें आजमाती है और कैसे कैसे नहीं आजमाती है, और कभी कभी तो ऐसे आजमाती है कि सपने टूटने की बात तो छोड़िए, लोग सपना देखने से भी घबराते हैं। ये जो हमारी सुपरस्टार है, ये अपने एक हाथ में अपना आज, एक हाथ में अपना कल, और अपने दिल के कोने में अपने उस सपने को जीवित रखती है जो उन्हें जिंदगी में जीने की ताकत है। अब लोग सोच रहे होंगे कि मैंने क्या बोला, क्या करती है आप बता दें।
12: मैं ट्रेन लाइन में बेचती हूँ, एक हाथ में ज्वेलरी का बैग, एक हाथ में अपना बच्चा। जब मैं बच्चा और ज्वेलरी का बैग लेती हूँ, मुझे बहुत ताकत मिलता है कि मेरा सपना पूरा हो जाए।
10: आपकी आंखें में नमी नहीं होनी चाहिए, आपकी आंखों में गर्व होना चाहिए। जोरदार तालियां मुंबई से आई हमारी सुपरस्टार सुजाता त्रिपाठी जी के लिए। ये संघर्ष